सदगुर प्रसाद तोई पुरख सेवर साचा जाका एक नाम अचल संसार जिन भगत पवजल तारे सिमरो सोई नाम प्रधान चित नाम रसक नानक लैणा थप्यो जेन सर्व सिद्धि कवजन कल सबुधि कीर्त जन अमरदास बिस्तरिया कीर्त रव केरण प्रगट संसार है साग तरोवर मवल सा उत्तर दक्षिण पूबर पश्चिम जय जय कार्ज पंथ नरा हर नाम रसन गुरमुख बरदायो उल्ट गंग पश्चिम तरिया सोई नाम अशल भगत पवतारण अमरदास गुर को फुरया सिमरे सोई नाम जख अर किन्नर साधक सिद्ध समाधरा सिमरे नखेतर अवर त्रु मंडल नारदाद प्रहलाद वर ससियर सूर नाम उलस है सैल लो जिन उदरिया सोई नाम अशल भगत पवतारण अमरदास गुर को फुरया सोई नाम सिमर नवनाथ निरंजन शेषन काज समुद्रया चौरासी सिद्ध बुद्ध जित राते अमरीक पवजल तरया उदो अक्रूर त्रिलोचन नामा काल कबीर केल बखरया सोई नाम अशल भगत पवतारण अमरदास गुर को फुरया तित नाम लागते तीस त्यावे जति तपी सुरमन वसया सोई नाम सिमर गंगे पितामह चरण चित अमृत रसया तित नाम गुरु गंभीर गुरु मत सदकर संग उदरिया सोई नाम अशल भगत पवतारण अमरदास गुर को फुरया नाम केत संसार किरण सुर तर सख उत्तर दक्षिण पुब जेस पश्चिम जस पख जमत उसके अथ जित नाम हरदे निवास सुन नल गण गंधर्व छे दर्शन असस पलो प्रसिद्ध तेजो तनो कल जोड़ कर त्यायो तोई नाम भगत पवजल हरण गुर अमरदास तय पायो नाम त्यावे देव ते तीस हर साधक सिद्ध नर नाम खंड ब्रह्मंड तारे ते नाम समाध्यो हरक शोक सम कर सगारे नाम श्रोमण सर्वम भगत रहे लिवतार तोई नाम पदार्थ अमर गुर उस दियो करतार सत सूरो सील बलवंत सत पाए संगत सगन गरु मत निर्वय लीना ये तीर जो तुर तवल तुजा छेद बैकुंठ बीना परसे संत प्यार ये करता रे संयोग सगुरु सेव सुभ पायो अमर गुर कीतो जोग नाम नावन नाम रस खान अर पूजन नाम रस सदा चाहे मुख मिष्ट बाणी तन सदगुर सेवयो जिस पसाए गद अगम जानी कोल समूह समुद्र पायो नाम निवास सक्यथ जन्म कल उच्चर गुर परस्यो अमर प्रगास बाज कर दायण सिद्ध सनमुख मुख जो वै हृद बसे बावांग जो तीन लोकांतर मोह हृदय बसे अकहियो होरा तिन ही जातो मुखो भगत उच्चर अमर गुर इतरंग रातो मस्तक निशान सचो कर्म कल जोड़ कर त्यायो परस्यो गुरु सदगुर तिलक सर्व इच्छ तिन पायो चरण त परस के अथ चरण गुर अमर पवल रह हथ परस के अथ हथ लगे गुर अमर पै जीता परस के अथ जी गुर अमर फणिज नैन त परस के अथ नैन गुर अमर पिखिज श्रवण त परस के अथ श्रवण गुर अमर सुनिज सक्यत सो हियो जित ही बसे गुर अमरदास ने जगत पेत सक्यत सो सिर जालब पणे जो सिर नवे गुर अमर नित तेरार दुख ने भुख तेरार ने तनो कहिए तेरार सुख न हुए तेरार से अंत न लइए तेरार सेव न करे तेरार से सह सुमपे तेरार दुलीचे बह तेरार उथप बिथप सुख लह तिनार संसार में अपए पट रिप मदते सकिया तिनार जालब पणे गुर अमरदासो प्रसन्न जेह ते पढ़ो एक मन तरयो एक तार एक पछाण्यो नैन बैन मोह एक एक दो ठाए ना जाण्यो सुपन एक प्रतख एक एक समय लीनो तीस एक कर पंच सिद्ध पै तीस ना कीणो इको जे लाख
لکھوں الکھ ہے ایک ایک کر ورنیو گر امرداس جالب پنے تُو ایک لوڑے ایک منیو جے مت گئی جے دیو جے مت نامے سمانی جے مت لوچن چت بھگت کمبیر جانی رک مانگت کرتوت آرام جپو نرپائی امری پرہلاد سرن گوبند گد پائی تے لوب کروھ ترشنا تجی سمت جل جانی جگت گر امرداس نج بھگت ہے دیکھ درس پاو مگت گر امرداس پرسی ہے پوم پاتک بناس ہے گر امرداس پرسی ہے سدھ سادک آساس ہے گر امرداس پرسی ہے دھیان لئی ہے پو مک ہے گر امرداس پرسی ہے اپاو لب ہے گو چک ہے ایک بن دو گن جو تو رہے جاس منتر مان ویل ہے جال پا پدارت اتڑے گر امرداس ڈٹھے ملے سچ نام کرتار تو درڑ نانک سنگرہو تا تے انگد لینا پگٹ تا چرنے لب رہو تیت گل گر امرداس آسا نواس تاز گن کم وکھانو جو گن الک اگم تنے گن انتنا جانو وے تھو بداتے نرمائیو سب سنگت کل ادھرن گر امرداس کیرت کہے تراغے تراغے تو پاسرن آپ نرائن کلا تار